0: خواتین کرکٹ میں آج لارڈز کے میدان میں پہلی مرتبہ کھیلے جانے والے خواتین کرکٹ ٹیسٹ میچ میں ہرمن پریت کور کی قیادت میں بھارتی ٹیم نے میزبان انگلینڈ کے خلاف تاریخی کامیابی حاصل کی. بھارت نے انگلینڈ کو 270 رن سے شکست دی. جیت کے لیے 457 رن کے نشانے کا پیچھا کرتے ہوئے انگلینڈ کی پوری ٹیم چوتھے دن لنچ سے پہلے اپنی دوسری اننگز میں 186 رن بنا کر آؤٹ ہو گئی. بھارت کی جانب سے سنیہ رانا نے 4 وکٹ جبکہ سیالی ستگھرے, کرانتی گوڑ اور دیپتی شرما نے 2-2 وکٹ حاصل کیے. بھارت نے کل چائے کے وقفے پر اپنی دوسری اننگز 7 وکٹ پر 341 رن بنا کر ڈکلیئر کر دی تھی اور انگلینڈ کو جیت کے لیے 457 رن کا نشانہ دیا تھا. جکارتا میں 19 سال اور 23 سال تک کی باکسنگ چیمپئن شپ میں بھارتی مکے بازوں نے شاندار کارکردگی کا مظاہرہ کیا. 23 سال تک کی عمر کے زمرے میں بھارت کے 8 مرد اور خواتین مکے باز فائنل میں پہنچ گئے ہیں. اس طرح مکے باز 7 مکے باز سیمی فائنل میں پہنچے ہیں اور کانسے کا تمغہ حاصل کیا ہے. اور آخر میں خاص خبریں ایک بار پھر. تجارت اور صنعت کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت اور امریکہ ایک متوازن اور تجارتی لحاظ سے موثر تجارتی معاہدے پر کام کر رہے ہیں. انہوں نے تجارتی مذاکرات میں تعطل سے متعلق میڈیا کی خبروں کو مسترد کر دیا. رواں مالی برس کی پہلی سہ ماہی میں بھارت کی مجموعی برآمدات 232 ارب امریکی ڈالر سے تجاوز کر گئیں, جو گزشتہ سال کے مقابلے میں 11.37% زیادہ ہیں. عام آدمی پارٹی کے سابق لیڈر طاہر حسین اور دیگر 4 افراد کو سال 2020 کے دلی فسادات کے دوران انٹیلیجنس بیورو آئی بی کے افسر انکت شرما کے قتل کے معاملے میں مجرم قرار دیا گیا ہے. اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا.
1: नमस्कार श्रोताओं, कार्यक्रम पब्लिक स्पीक में आप सबका स्वागत है. मैं हूं कनकलता. अच्छा, नमस्कार श्रोताओं, कार्यक्रम पब्लिक स्पीक में आप सबका स्वागत है. मैं हूं कनकलता. एक पुरानी कहावत है, रहमन पानी राखिए बिन पानी सब सून. ये पंक्ति पानी के पर्यायवाची अर्थों के साथ साथ जल के अप्रतिम महत्व को भी दर्शाती है. हमारे देश में विशाल भूमिगत जल भंडार मौजूद है, लेकिन हाल के दशकों में इन संसाधनों को अत्यधिक दोहन, घटती गुणवत्ता, सीमित विनियमन के कारण बढ़ते दबाव का सामना करना पड़ा है, जिससे भविष्य में जल की उपलब्धता को लेकर चिंताएं बढ़ गई हैं. बढ़ते शहरीकरण, वर्षा के बदलते पैटर्न और घटते भूजल स्तर के साथ सवाल उठ खड़ा हुआ है कि हम भविष्य के लिए जल को कैसे सुरक्षित रख सकते हैं. आज बचाया गया पानी का हर बूंद भविष्य के लिए सुरक्षा कवच है. हमारे देश की जल सुरक्षा केवल बड़े बांधों या नदियों पर ही निर्भर नहीं करती, बल्कि इस बात पर भी निर्भर करती है कि प्रत्येक नागरिक अपने घर में वर्षा जल का प्रबंधन कैसे करता है. वर्षा जल संचयन प्रणाली अपनाकर जहां पानी के लिए नगरपालिका की आपूर्ति पर निर्भरता घटाई जा सकती है, वहीं पर्यावरण संरक्षण में भी सक्रिय योगदान दिया जा सकता है. बढ़ते भूजल संकट ने प्रभावी प्रबंधन के लिए सरकार की प्रतिबद्धता को और मजबूत किया है. वर्षा जल संचयन के लिए सरकार ने विभिन्न योजनाएं चलाई हैं. आज हम जल सुरक्षा और भूजल पुनर्भरण के लिए वर्षा जल संचयन पर चर्चा करेंगे. हमारे साथ स्टूडियो में मौजूद हैं जल शक्ति मंत्रालय में संयुक्त सचिव सुमंत नारायण जी. स्टूडियो में आपका स्वागत है.
2: धन्यवाद मैडम.
1: श्रोता, स्टूडियो की फोन लाइंस खुली हुई हैं. नंबर है 2331-0481, 2371-7117, 2371-7106 और 2331-4444. दिल्ली से बाहर के श्रोता इन नंबरों से पहले 011 लगाना ना भूलें. व्हाट्सएप नंबर है 9289094044. आप हमारे एक्सचेंजल @AIRNews अलर्ट्स पर भी #AskAIR के जरिए अपने सवाल पोस्ट कर सकते हैं. ये कार्यक्रम हमारे मोबाइल ऐप न्यूज ऑन AIR और दूरदर्शन की DTH सेवा पर भी उपलब्ध है. कार्यक्रम के शुरुआत में सुमन जी, हम ये जानना चाहेंगे कैच द रेन के बारे में. प्रधानमंत्री ने मन की बात कार्यक्रम में जल संचय की अपील की थी लोगों से और कहा था कि वर्षा का जो बूंद बूंद जो है वो हमें बचाना चाहिए. क्या कहेंगे आप इस अभियान के बारे में?
2: धन्यवाद मैडम, आपने बिल्कुल सही कहा. आदरणीय प्रधानमंत्री महोदय ने एक बार फिर से कैच द रेन की इंटेंसिफाई करने के लिए, इसको एक मास मूवमेंट बनाने के लिए सबसे अपील किया है. उन्होंने हमको